पानी सा बासानी मावा पानी मा पानी नी पानी मा मारे मा मा मारे सा मावारे सारे सानी पानी सारे मावारे से मा पानी नी पावा पानी सा बासानी मा बासानी।